0: माथिल्लो मजुवा क्षेत्रका छ घर बगाएको छ र शनिबार राति आएको बाढीले नदी किनारामा रहेका दुईवटा पक्की र चारवटा कच्ची घर बगाएको छ। जिल्ला प्रहरी कार्यालयका रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले सो जानकारी दिनुभएको छ। लगातारको वर्षाका कारण किनाउ नदी र आसपासका खोलामा जलस्तर बढेपछि गत शुक्रबारदेखि बुटोलका तटीय क्षेत्रमा जोखिम पैदा भएको छ। बुटोलमा किनाउ नदीको तटीय क्षेत्रमा रहेका करिब 200 घर बाढ़ीको जोखिममा परेका छन् र त्यहाँ प्रभावितलाई उद्धार गरी अन्य स्थानमा सारिएको छ। र बुटोल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे यतिखेर हाम्रो सम्पर्कमा हुनुहुन्छ र त्यहाँको पछिल्लो अवस्थाबारे हामीलाई जानकारी दिनुहुन्छ। किनाउ नदीमा पानीको सतह लगातार बढ़िरह्यो र विभिन्न अहिले त्यहाँ स्थितिहरू देखा परेका छन्। हिजोदेखि नै बुटवलको अवस्था कस्तो छ र अहिले जोखिम कतिको छ अथवा हटिसकेको के छ स्थिति?
1: बुटवलको अवस्था हिजो राति 10:30 साढे 12 बजेसम्म अलिक जोखिमको अवस्था थियो र हामी रातिमा झन्डै 1200 जति व्यक्तिहरूलाई विभिन्न विद्यालयमा मन्दिरमा लगेर राति राख्यौं र अहिले बुटवल 11 को सिरान गाउँ टप मचुवामा 3 घर बगाएको छ, 2 घर क्षति भएको छ। अन्यत्र त्यस्तो अप्रिय समाचार अहिलेसम्म सुन्नु परेको छैन। तर बुटुलमा बुटुलको मात्रै पानी नआउने, पाल्पामा पानी पर्दा